0: صلى الله عليه وسلم وعلى ملة أبينا إبراهيم حنيفا مسلما وما كان من المشركين. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. أستغفر الله وأتوب إليه. اللهم صل وسلم على نبينا محمد. اذکار صبح کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے صبح بخیر. اللہ آپ کا دن خیر و برکت سے بھر دے, غموں کو خوشی میں بدل دے اور آپ کو دین و دنیا کی کامیابیاں عطا فرمائیں. آمین یا رب العالمین.
1: آمین یا رب العالمین. السلام علیکم, میں دوہا والا کبیر ایف ایم 107 پہ, اینڈ گڈ مارننگ. یہ سب سے پہلے کہنا ضروری ہے بھائی, سویرے سویرے ایک بھائی نے میسج کیا ہے مجھے اور ملیالم میں, انہوں نے لکھا ہے, میں نے سب سے پہلے لکھا ہے السلام علیکم, وعلیکم السلام, اور آگے لکھا ہے انہوں نے انت وشیشم. بھائی میں صحیح پڑھوں انت وشیشم؟ صحیح پڑھ رہا ہوں میں بھائی, وہ کریکٹ کر دینا محمد بھائی. میں ایک کال آئے صبح کو, ایک سیکنڈ کال اٹھا لیتے ہیں. السلام علیکم.
2: وعلیکم السلام کبیر بھائی, کیا حال ہیں؟
1: میں تو بڑھیا بھی, آپ کے کیا حال ہیں؟
2: ٹھیک ٹھاک کبیر بھائی. کبیر بھائی آپ نے اگر نہیں پہچانا تو یہ تو جاتی کری ابھی آپ نے, ابھی آج آپ کو پہچاننا پڑے گا.
1: پہچاننے میں مجھے کیا ملے گا یہ بتاؤ پہلے تو.
2: کبیر بھائی پہچاننے میں آپ کو بہت ساری مبارکباد ملے گی.
1: مبارکباد سے کیا ہوگا, غریب آدمی کا بھلا تھوڑی ہوتا ہے. مبارکباد سے
2: آپ کا ہوگا نا, یہی تو, یہ تو صبح والوں کو پتہ چلے گا نا.
1: یار یہ کنفیوژن جو آپ کریٹ کر رہے ہو میرے مائنڈ میں, اس کا میں کیا کر سکتا ہوں؟
2: کبیر بھائی ابھی دیکھیں یہ تو غلط ہے نا, ابھی آپ صبح کو آئیں اور آپ شام والوں کو بھول جائیں, یہ تو پھر غلط بات ہے نا.
1: نہیں میں, مجھے پتا ہے کہ شام والے سے ہی بات ہو رہی ہے, میں دو تین ناموں میں تھوڑا سا کنفیوزڈ ہوں. مجھے لگ رہا ہے کہ یا تو حسین حمزہ یا پھر ارباز میں سے کوئی ایک ہے.
2: نہیں میں مبشر بات کر رہا ہوں.
1: مبشر بات کر رہے ہو؟ ارے یار اتنا کنفیوز مت کیا کرو یار, تینوں کے تینوں میرے آپشن ہی ہٹا دیا آپ نے, کھیل ہی ختم. مبشر بھائی صبح آج کیسے آئے یہ بتاؤ.
2: کبیر بھائی میں سر میں کہیں کام سے جا رہا تھا, میں نے ٹائم دیکھا, میں نے بولا یہ تو کبیر بھائی کا ٹائم ہے, رکے ذرا.
1: ویری گڈ بھائی, مبشر بھائی اب آپ کا نمبر نہیں بھولوں گا 079. بھائی جب بھی آئے گا اب نمبر یاد رہے گا مجھے بھائی, اب سالڈ طریقے سے یاد رہے گا. مبشر بھائی آ جایا کرو صبح صبح, کام نکالا کرو بھائی, اسی بہانے کم سے کم باہر تو نکلو.
2: بہت مشکل ہے اٹھنا, میں ابھی بہت مشکل سے اٹھا, آپ سوچ بھی نہیں سکتے.
1: ارے رے رے رے, ہمارا سوچو ہیں مشکل سے اٹھے.
2: ابھی تو آپ نے
1: 3 مہینے آنا ہے نا شاید صبح, ہے نا بھائی؟ 12 تاریخ سے بھائی آپ کا چھٹی ہے اکتوبر کی, تو ایک دم سیٹ ہے معاملہ.
2: آپ تو غائب ہو جائیں گے.
1: یہ اور باقی سب کیا چل رہا ہے بھائی؟ موشر بھائی کیا چل رہا ہے؟
2: بھائی سب کچھ الحمدللہ بہت اچھا چل رہا ہے. بس جو شام میں آپ نے تین وہ ہماری جو تین وہ تو ابھی اس کا حساب کتاب ابھی شام میں آپ کو لیا جائے گا.
1: شام میں آئیں گے بھائی, انشاءاللہ جلدی آئیں گے. چھٹی کے بعد مجھے لگتا ہے کہ شام کا ہی شو ہوگا چھٹی کے بعد, تو انشاءاللہ
2: شام کا ہی لے وہ سب سے بیسٹ ہے. دیکھیں آپ کے لیے پریشانی ہمارے لیے بھی آسانی ہے.
1: ٹھیک ہے, یہ صبح کے جو نیند توڑ کے جانے والے لوگ ہیں ان سب کے لیے آسانی شام میں ہوتی ہے. آئی انڈرسٹینڈ.
2: میں ابھی آج میں اٹھا نا تو بس مجھے سمجھ آ گئی کہ بھائی کتنا ایک مشکل ہے.
1: ہاں اچھی بات ہے, آج آپ کو سبق تو ملا, آج میرا درد آپ نے شیئر کیا, مجھے اچھا لگا. موشن بھائی ویری نائس.
2: باقی کا بھی ہم آپ کی ساری اسٹوریز وغیرہ ریگولرلی سنتے ہیں سب کی سب.
1: تھینک یو بھائی, بہت بہت شکریہ.
2: لیکن سیریس سٹوری تو ایک الگ جگہ پہ ہے, لیکن آپ کو مس بہت زیادہ کرتے ہیں. شام کو ٹائم ہی نہیں ہمارا گزرا, شام گھڑی کو دیکھتے رہتے ہیں کہ آپ ہمارا ٹائم کس طرح گزرے گا.
1: بہت پیار میرے بھائی, یہ محبت ہے. آپ صبح مجھے اور انرجائز کر دیا آپ نے کہہ کے میرا بھائی, تھینک یو سو مچ, بہت بڑی بات ہے. تھینک یو سو مچ.
2: صبح بھی پھر ابھی ٹائم کا مسئلہ ہے, آپ کا بھی کام ہے ظاہر سی بات, پر کیا ہی کر سکتے ہیں بھائی.
1: کوئی بات نہیں, آپ کام ختم کریں, نیند کھینچے بھائی بڑھیا کر کے. پھر
2: نہیں ابھی کیا ہی ہونا, ابھی بس آرام سے بس ابھی واپس آئیں گے. میں ابھی آفس جا رہا ہوں, اب دعا کریں میرا کچھ معاملات سیدھے ہو جائیں تو پھر باقی انشاءاللہ.
1: ارے انشاءاللہ معاملات سیدھے ہو جائیں گے, آج اپنے یہاں کال لگا دیے, معاملات آپ کے سیدھے ہی ہوں گے, ناک کی سیدھ میں بالکل.
2: انشاءاللہ
1: میرا بھائی.
2: میں نے بولا آج تو بس کچھ بھی ہو جائے, ابھی اذکار ختم ہونے دیں, سب سے پہلے کال کروں گا. آج تو وہ جو آپ کے وہ بچتے نہیں ہیں, وہ جو آپ ریپ چلاتے ہیں اذکار کے بعد 5-6 سیکنڈ بعد, آج تو وہ بھی نہیں چلانے دینا, سیدھا کال کروں گا بس.
1: ارے میرا بھائی تھینک یو بھائی, یہی تو چاہیے بھائی, گری آن ٹاپ بھائی. تھینک یو بھائی, بہت بہت شکریہ بھائی.
2: اور سب خیریت ہے کبیر؟
1: سب خیریت بھائی الحمدللہ.
2: ابھی ابھی کب ابھی اب کب سے کب تک شو ہوتا ہے آپ کا
1: بھائی؟ میرا شو 9 بجے تک ہوتا ہے.
2: بھائی بہت لمبا ہی نہیں ہوتا ویسے.
1: ہاں تو پھر تو پھر
2: شام میں تو اتنا لمبا نہیں ہوتا. دیکھا آپ سے تھوڑی تھوڑی جاتی چل رہی ہے ہمارے ساتھ نا.
1: بس اس پہ مائی لارڈ میں کچھ نہیں کہہ پاؤں گا. میرے پاس وکالت کے لیے وکیل نہیں ہے, مطلب میں کیا کہوں اس پہ. بٹ ٹھیک ہے,
2: نہیں کوئی بات نہیں
1: آپ کا تھوڑا ٹائم بھی بس وہ بھی نہ پہنچاتا ہے تو بس باقی تو پھر ٹھیک ہے بھائی. اگر سن سکو تو سننا, ویسے کہانی تو ملی جائے گی آپ کو. ٹھیک ہے میرا بھائی, تھینک یو سو مچ.
2: جی جی بالکل.
1: اوکے میرا بھائی, خیال رکھو اپنا.
2: ٹھیک ہے
1: کبیر, اللہ حافظ. بھائی کے بعد کچھ میسج پڑھ دوں میں صبح صبح کے. مجھے میسج آیا, گڈ مارننگ کبیر انکل فرام درین اینڈ ردوا, اسٹے بلیسڈ انکل. تھینک یو سو مچ. And stay blessed to you as well. یہ جو اپنی ٹیڈی بھیجا ہے مجھے, this is me. Thank you so much. درین اور ردوا کو بہت بہت بہت بہت بہت بہت سارا پیار. اور مجھے ارینا نے بھی میسج کیا ہے, اور ارینا نے مجھے اپنا ایک اسٹیکر بنا کے بھیجا ہے جو کہ بہت پیارا ہے, حالانکہ اس میں ارینا رو رہی ہیں, بٹ دس از سپر کیوٹ. ارینا یو ور 3 ایٹ دیٹ پوائنٹ ٹائم. ارے واہ, بہت اچھا ہے, بہت اچھا ہے, ماشاء اللہ. اب وہ 11 سال کے ہوئے ہیں, لیکن 3 سال والے جو اسٹیکر ہیں نا ارینا, یو شوڈ یوز اٹ بابا, یو شوڈ یوز اٹ, اٹس سپر کیوٹ. ایک میسج ہے بابا کبیر آصف بھائی, ایسا ہی چل رہا ہے. ایک میسج سہیل بھائی کا, السلام علیکم. وعلیکم السلام سہیل بھائی. ایک میسج, شام والے لوگ مارننگ میں کبیر بھائی کو ڈسٹریکٹ کرنے آئے تھے بھائی. فرحت بھائی کہہ رہے ہیں کبیر بھائی اس عمر میں نیو لینگویج نو نیڈ, دنیا کی سب سے ڈیفیکلٹ لینگویج لگتی ہے وہ تو ہے. اور آگے لکھتے ہیں, ہاں جی وید بھائی انڈیا میں شفٹ ہو چکے ہیں. ایک میسج ہے, بھائی کشف اور اقرا کے ساتھ کس طرف سے سب کو سلام. وعلیکم السلام, اور ہماری طرف سے بھی کشف اور اقرا کو بہت بہت سارا پیار. ایک میسج کمال بھائی کا, وعلیکم السلام. اور شاید بھائی وعلیکم السلام. رول نمبر 2 محسن بھائی نے بھی جوائن کر لیا, تھینک یو. آلرائٹ, اب میں ایک سوال پوچھنا چاہتا ہوں. دیکھو جینوئنلی کیا ہوتا ہے, ہر کسی کو نا چھوٹے چھوٹے ڈر ہوتے ہیں, بڑے بڑے ڈر ہٹا دو, بڑے بڑے ڈر تو پالتے نہیں بھائی ہم, صرف چھوٹے چھوٹے ڈر ہیں ہمیں. فار ایگزامپل آئی گیو یو این ایگزامپل, جیسے کہ اگر آپ نے وائٹ کپڑے پہن لیے پورے کے پورے, اور وہ ایک قسم کا فیشن بھی رہا ہے, آج بھی اگر آپ وائٹ شرٹ پہن کے نکلیں گے تو آپ کے دل میں خوف رہے گا بھائی میں اس پہ کچھ گرا نہ دوں. تو یہ ہے چھوٹا سا ڈر. تو آپ کو ایسا چھوٹا چھوٹا ڈر ہے, چھوٹا سا ڈنا سا چھوٹا بہو, ایسا کوئی ڈر ہے چھوٹا چھوٹا تو وہ ضرور بتائے گا. ایک میسج ہے, بھائی آئی کیم فرام انڈیا آفٹر لانگ ٹائم, آج کی اسٹوری بھیج دیں انشاءاللہ. میں سہیل بھائی شروع تو کر لوں, میں دکان کھولی نہیں ہے, میرے بونی نہیں ہوئی ابھی تک میری. تو میں کچھ دیر میں انشاءاللہ آپ کو بتاتا ہوں کہ کہاں پہ آپ کو آنا ہے, بٹ یو ول گیٹ اٹ. آپ بونی ہوئی نہیں آپ نے, مطلب سیدھا اٹیک. I like it. یہ جو مجھے آپ نے وہ دیا ہے پش, تھینک یو سو مچ اس کے لیے, بہت سارا پیار سہیل بھائی کو. ہاں تو میں چھوٹے چھوٹے ڈر کے بارے میں بات کروں, اسمال فیئر, جیسے کہ وائٹ کپڑے پہن لیے تو ڈر ہے اس بات کا کہ کہیں اس پہ کچھ گر نہ جائے, ہیں کسی سے بات کر رہی ہیں تو ڈر ہے کہ کہیں کچھ ہو نہ جائے, اپنے باس سے چھٹی کے لیے آپ التجا کر رہے ہیں, ڈر ہے کہ یہ منع نہ کر دیں اس کو. السلام علیکم, سنبل بھائی نے میسج کیا, گڈ مارننگ. سب سے چھوٹا ڈر میں سچ نہ بول دوں. سمول بہن کہہ رہی ہیں کہ سب سے چھوٹا ڈر یہی ہے کہ میں سچ نہ بول دوں. کیا بات کہی ہے, اس بات پہ آپ ارن کرتی ہیں یہ. بہت بڑھیا, بہت بڑھیا بہن, بہت بڑھیا. میں نے یہ ہارن جو ہے وہ لگا کے رکھا ہے, یہ صرف یہ جو آواز ہے ٹو ٹو ٹو ٹو ٹو, یہ ان کو ملے گی جو لوگ بہت کمال کی بات کرتے ہیں بھائی. یہ اچھا تھا, بچ کے رہیے سمبل بہن. مجھے لگتا ہے کہ آپ کسی سے لڑائی نہ کر بیٹھیں, کیونکہ آپ کو فرق پڑے گا نہیں, اس کو بہت پڑے گا. ایک میسج ہے, ہم ہیں, ہاں جی, کیا پیتے ہوئے چائے نہ گر جائے, ڈیٹا کیبل چائے کے اندر نہ چلا جائے گاڑی چلاتے ہوئے. یہ بھی ایک فیئر ہے بھائی, نیو فیئر انلاکڈ. مبشر مومن بھائی کہہ رہی ہیں ڈیٹا کیبل چائے میں نہ چلے جائے. بھائی اتنا کتنا قریب رکھ رہے ہو ڈیٹا کیبل کو چائے سے, ہیں کیا بات. مبشر بھائی آپ نیند کھینچا کرو, یہ صبح آپ کے لیے نہیں ہے, میں آپ کو بتاؤں آنیسٹلی. ایک مزید, السلام علیکم بھائی کبیر, کیا حال ہے. جو ڈر کی بات ہے نا, آپ نے قسم سے کرو, میں دوست ہیں, جب بھی سفید شرٹ پہننے کا یا کوئی شادی میں جان بوجھ کر آ کر اپنا سالن کا ہاتھ لگا دیتے ہیں, یہ سب میں بڑا ڈر رہتا ہے, سفید شرٹ پہننا چھوڑ دی ہے. ہائی فائیو بھائی, ہائی فائیو. میں مدثر بھائی, میں آپ کے ساتھ ہوں. یہ جو وائٹ شرٹ کا ڈر ہے یہ میرے کو بھی ہے, میرے دل سے میں تو پہنتا ہی نہیں. मैं पहनता ही नहीं, मैं तभी पहनता हूँ जब मुझे पूरा यकीन है कि मैं ऐसी जगह पे जा रहा हूँ जहाँ पे कोई भी मुझे नहीं देखेगा, कोई अटेंशन नहीं देगा, और मैं अटेंशन सीकिंग बिल्कुल भी नहीं हूँ, तो मुझे बड़ा अच्छा लगता है। मुझे अस्सलाम वालेकुम मिसेस अहमद हेयर, कहीं जल्दी पहुँचना हो और लेट हो सिग्नल्स बंद होने का डर, ये मुझे सुबह रहता है। दिस इज़ माई बिगेस्ट फेयर इन द मॉर्निंग, कि अगर मैं थोड़ा सा लेट निकला और उसके बाद जो है सिग्नल ने कहा कि ना बेटे किधर जा रहे हो, तो फिर काम हो जाएगा। एक कॉल आ रही है, रुकिए। अस्सलाम वालेकुम।
3: अस्सलाम वालेकुम।
1: अरे क्या बात है, मुझे डर है कि मैं सच ना बोल दूं, ये तो शेर का मतलब हो गया है। तो
3: सही बिल्कुल।
1: तो ये डर का कभी सामना हुआ, निकल गया कभी सच? रिसेंटली मुझे लग रहा निकल गया सच है ना?
3: हाँ, हो गया था ऐसे ही कुछ।
1: अच्छा, तो ये जो आपने सच उगल दिया, ये घर पे या फिर बाहर ऐसा प्रोफेशन में पर्सनली हुआ है ये?
3: दोनों जगह
1: कर दिए यार आप तो, मतलब दोधारी तलवार यार।
3: मैं रोज खतरों के खिलाड़ी बन के जाती हूँ। हाँ। और फिर वापस आ जाती हूँ, मैं सोचती हूँ ये मुझे फायर करे, लेकिन वो नहीं करते।
1: ये क्या बात हो यार, वाह वाह वाह वाह वाह वाह वाह वाह। ये तो वो आपने देखा है, वो पहले एक वो होता है मेले में होता था मौत का कुआं, उसमें गाड़ी को चलाते थे ऊपर की तरफ, आप वही ड्राइवर हैं मौत के कुएं में बाइक चलाने वाले।
3: मतलब हाँ, मैं नहीं कह सकती जब, मतलब क्या मैं बोलूं, आई कांट।
1: बट बहन ये मन इतना, इतनी इच्छा जो आपकी जागती है सच बोलने की, इसको काबू नहीं कर पाई इतने सालों से,
3: रहती है पता है। और अगर वो चीज नहीं बोलूं तो मतलब रात में भी ख्याल आता है यार ये मैंने क्यों नहीं बोला, ये गलत था, आई हैव टू स्पीक।
1: अच्छा, और आप बोल भी देती हैं बहन, ये सबकॉन्शियस माइंड वाले थॉट्स को हमेशा बोला। हाँ, क्या
3: बात ही रियलाइज होता है कि यार ये सिचुएशन नहीं थी, ये एटमॉस्फेयर नहीं था बोलने के लिए, लेकिन मैंने बोल दिया।
1: हाँ, तो ये तो हमारे थॉट्स होते हैं, इनको हमेशा बोलना थोड़ी होता है बहन, ये बात हुई।
3: मैं बोले बगैर नहीं रह सकती प्लीज।
1: अच्छा,
3: और छोटे छोटे और डर पता है कैसे?
1: क्या?
3: मैं अगर कहीं पे किसी मॉल में जाऊँ और वहाँ पे अगर क्रॉकरी सेक्शन में चली जाऊँ तो डर लगता है यार ये प्लेट मिस से ना टूट जाए। ये चलते हुए मेरा बैग ऊपर नहीं लग जाए।
1: मैं आपके साथ हूँ, मैं आपके साथ हूँ। मैं कभी भी अगर किसी मॉल में गया और वहाँ पे शीशे का कोई भी सामान रखा है, मैं उससे 100 मीटर की दूरी बना के रखता हूँ, मुझे यकीन है मैं गिरा दूंगा।
3: स्पेशली पता है होम सेंटर्स पे जाओ या फिर कहीं, मतलब तो वहाँ पे ये डर होता है यार ये मेरा बैग इस पे नहीं लगना चाहिए, ये मेरा हाथ नहीं लगना चाहिए।
1: मुझे ऐसा लगता है कि बटनों के बीच में कुछ फंसना चाहे, वो मुझे पता कुछ होगा नहीं पर डर है, पता नहीं क्यों
3: डर है।
1: हाँ, तो ये मेरे साथ है। तो वेरी नाइस अम्बुल बहन, ये सच का थोड़ा काबू में करें, हर जगह नहीं बोला जाता नाप तोल के थोड़ा सा प्लीज।
3: आई ट्राई टू कंट्रोल माय सेल्फ लेकिन नहीं कर पाती हूँ, प्लीज।
1: अच्छा, तो
3: मत बोलो मुझे मैं क्यों करूं
1: भाई। आज सारे के सारे सावधान, अभी ये जा रही हैं स्कूल में टीचर साहिबा, मुझे बाकियों का डर है इनका नहीं है। तो ऑल द बेस्ट टू द स्कूल।
3: हाँ, और आज तो मतलब मेरे साथ ऐसा ही हो रहा है कि पता नहीं यार क्यों मुझसे, मैं कुछ गलत करना नहीं चाहती हूँ। हाँ, लेकिन हो जाता है।
1: अच्छा,
3: मेरा कोई ऐसा इंटेंशन नहीं होता है कुछ भी, कोई सीन क्रिएट करने का, लेकिन सीन क्रिएट हो जाता है।
1: ये तो बहुत अच्छी बात है, ये तो हमारे लिए कंटेंट है, तो ये काम करें। मैं 24 घंटे में आपको तो वापस कॉल करूंगा, ये तो आपने मुझे कंटेंट दे दिया। कि आज के अखबार में हेडलाइन क्या है? हाँ, मुझे कल जानना है कि आप आज आपने क्या किया है, तो ये जो है 24 घंटे की रिपोर्ट आप दीजिएगा कल जरूर। आई होप आज ऐसा कुछ ना करे, बट ऑल द बेस्ट।
3: जरूर।
1: बाकी सब सेट है, सब अच्छा चल रहा है?
3: अल्हम्दुलिल्लाह,
1: ठीक है। चलिए, ख्याल रखिए बहन अपना, अल्लाह हाफिज। अल्लाह हाफिज। तो मैं बहन को तो ऑल द बेस्ट नहीं कह सकता, मैं बाकियों को कह रहा हूँ जो जिस स्कूल में जा रही हैं, तो स्कूल वालों बच के रहना। एक मैसेज है, बच्चों के ओल्ड टॉयज फेंक देना और उसके बाद उनको पता चल जाना, उनके रोने का डर रहता है। ये हमारी बहन है इसरा बहन, उन्होंने मैसेज किया है। वैसे अगर दनीन और रदवा की जो पुराने टॉयज हैं वो फेंक दिए जाएं तो उनके रोने का डर लगता है। मुझे लग रहा है पकड़ी गई हैं ये, आप यू आर नॉट स्नीकी इनफ। मुझे यहाँ मसला नज़र आ रहा है। एक मैसेज है, मेरे जूते पे कोई स्टॉम्प ना करे, ऑल्सो नाखून पीले ना हो, उस डर से दाल चावल चम्मच से खाना प्रेफर करते हूँ। अरे रे रे रे रे, क्या बात कही है। पर ये बहन मज़ा तो देखो, सदरा बहन मैं सीरियसली बताऊँ, इट इज़ ऑलवेज हैंड्स, यूज योर हैंड्स। ये नाखून जो है लंबे रखने का जो है ये सीन मैं समझ सकता हूँ, स्टाइल है, मगर प्लीज़ समझें बात को, टेस्ट नहीं आएगा चम्मच से आपको। एक मैसेज मोहसिन भाई का कह रहे हैं, हम सिर्फ येलो शर्ट ही पहनते हैं। है वाई मेरा भाई। एक मैसेज है, फेयर में सबसे बड़ा कहीं कार चलाते हुए सेल्फी ना निकल जाए। ये मेरा डर रहता है ऑफिस की तरफ आते हुए, क्योंकि ऑफिस की तरफ आते हुए मेरे रास्ते में एक ऐसा सिग्नल आता है जो बिल्कुल मिडिल ऑफ द रोड है भाई। वो सिग्नल मेन सिग्नल नहीं है, वो मिडिल ऑफ द रोड है, और मुझे लगता है ये किसी दिन मेरी ब्लैक एंड वाइट फोटो खींच के रहेगा। मैं भाई 80 के रोड पे 60 पर जाता हूँ बिल्कुल औकात अनुसार। एक मैसेज है, मी टू, वाइट शर्ट ईटिंग प्रॉब्लम्स। ये अपनी प्रॉब्लम को शेयर करते हुए वैजल साहब ने शेयर किया है। अच्छा ओके, फरद भाई ने मैसेज किया, फरद भाई ने कुछ वॉइस नोट भेजा भी, सुनता हूँ। एक मैसेज है, भाई मैं ज़्यादातर वाइट शूज़ पहनता हूँ, हमेशा मुझे डर लगता रहता है। ये मेरा भी डर है, पर हम मानते नहीं हैं ना सुभाष भाई, ढीठ हैं हम लोग। एक मैसेज है, अस्सलाम वालेकुम, ATM मशीन में कार्ड डाल दूँ और वापस ना आए, ये डर रहता है। सैयद ख्वाजा साहब, मैं सही बता रहा हूँ, ये मुझे भी डर है भाई। मैं बताता हूँ ये मेरा डर क्यों है, आपके आपका तो सिर्फ शायद डर रहा होगा। मेरे साथ ये दो बार हो चुका है, आप मानेंगे, दो बार हो चुका है, एंड यू विल नॉट बिलीव कि कहाँ कहाँ हुआ है। एक मेरे साथ हुआ है एयरपोर्ट पर। मैंने कार्ड उसमें डाला और मैं छुट्टी पे जा रहा था, कार्ड वापस नहीं आया भाई। आया ही नहीं, मैं ढूंढता रहा, मेरे मालिक मेरा कार्ड मैंने कहा चले कोई नहीं, मिला कार्ड वार्ड। तो मेरे साथ एक बार एयरपोर्ट पे हुआ है, और एक बार मैं बहुत ही चौड़े में गाड़ी से निकला, मैंने कहा आप निकालेंगे कैश, और सैलरी आई थी। अगले दिन मैंने भाई सब कार्ड इंसर्ट किया, कार्ड नहीं आया। तो ये दो बार हो चुका है, तो आपका तो फेयर है सैयद ख्वाजा साहब, मैंने ये जिया है आपका डर। एक मैसेज फराज भाई का लिखते हैं, स्मॉल फेयर इज लॉटरी का टिकट ना निकला है, वरना खुशी के मारे जान निकल जाएगी। वेरी गुड फराज भाई, लॉटरी टिकट खरीद रहे हैं आप, ऐसा है क्या। एक मैसेज है, गुड मॉर्निंग लाला कबीर, यार दो डर हैं, एक सीरियस और एक ज़्यादा सीरियस है। फ़ोन चार्जिंग पे लगा के सो जाऊं और बटन हैं और बटन ना ऑन किया हो। वेरी गुड, यू डिजर्व द ऑन। कहते जिंदगी में इतनी टेंशन आई है, जब टेंशन ना हो तो इस चीज़ की टेंशन है कि कोई टेंशन हो क्यों नहीं रही है।

0: علیکم ورحمۃ اللہ وبرکاتہ ساتھیوں, اس وقت ایف ایم 107 کی گھڑی بج رہے ہیں 10:02, اور آپ سن رہے ہیں شو جس کا نام ہے یو میٹر ود صفا اینڈ مہوش. اور بھائی مہوش کیسی ہیں آپ؟
1: السلام علیکم. الحمدللہ بالکل ٹھیک ٹھاک, آپ بتائیں بھائی کیا حال چال ہیں؟ لوگوں سے بھی پوچھ رہی ہوں اور صفا سے بھی پوچھ رہی ہوں کہ کیا حال چال ہیں.
0: آج میں آنے سے آتے کے ساتھ نا آپ لوگوں کو یہ بتا دوں, آج مہوش کا وینسڈے گم ہو گیا ہے. آج مہوش نے ایک دم سے میری طرح پوچھا ہے آج 16 ہے.
1: ہاں ہاں ہاں وہ تو بھائی چلتا.
0: اچھا میں مزے کی بات ایک بتاؤں, میں سمجھتی آج 17 ہے.
1: اچھا
0: میں کل 16 گزار چکی ہوں.
1: تم کل 16 گزار چکی ہو؟
0: ہاں.
1: اچھا مجھے تو ڈیٹ کا تو بھائی جو سیدھی سی بات ہے نا,
0: میں
1: کہ وہ تو حساب کتاب ہے ہی نہیں.
0: میں کل 17 میں کہہ رہی ہوں, میری بات کوئی مانے نہیں مانے, میں کہہ رہی ہوں ستمبر بھاگ رہا ہے, نوس لگا کے بھاگ رہا ہے ستمبر. مجھے تو 19 تاریخ کا انتظار ہے.
1: کیوں 19 کو کیا ہونے والا ہے؟
0: میسج خوشی کا میسج آتا ہے نا,
1: 19 کو آ جاتا ہے,
0: 19-20 کو خوشی کا میسج آ جاتا ہے.
1: وہ تو آتا ہے, وہ تو آتا ہے.
0: اچھا بھائی جس کو بات سمجھ میں آ گئی اچھی بات ہے, جس کو نہیں آئی اس کو نہ.
1: اچھا میرے پاس لیکن 19 نہیں آتا نا, میرے پاس کچھ اراؤنڈ میں 22 تک پریپیئر رہتی ہوں.
0: تو بھائی آج جو ہے وہ مہوش ہمارے پاس پلیٹ میں ہم کیا پروسیں گے لوگوں کو ایک گھنٹے کے اندر. اچھا آپ لوگوں کو یاد دلا دیں کہ ہمارا اور آپ کا ساتھ رہے گا 10 بجے سے لے کر 11 بجے تک, اور آپ جو ہیں ہمارے ساتھ اس شو میں پارٹیسپیٹ کر سکتے ہیں. اور شو میں پارٹیسپیٹ کرنے کے لیے آپ نے کرنا یہ کہ آپ میسج کر سکتے ہیں جس کا نمبر ہے 666-22107, 666-22107, اور چاہیں تو آپ ہمیں کال بھی کر سکتے ہیں 443-443-77 پر.
1: رائٹ جی, اور آپ بالکل ہمیں کال کیجیے, میسج کیجیے, اور ٹاپک ہمیں بتانا ہے آپ کو. آج کا ٹاپک ہے بڑا ہی مزیدار اور بہت ہی انٹرسٹنگ,
0: سب سے اچھا
1: مطلب یہ وہ ٹاپک ہے
0: اس کے اوپر میمز بنتی ہیں, اس کے اوپر
1: کسی زمانے میں مطلب نا وہ نہیں ہوگا, آپ یہ نہیں کہہ سکتے کہ انویلڈ ہو گیا. بھائی اس زمانے کے لیے نہیں ہے بھائی, یہ ہر زمانے کے لیے ہے, ہر زمانے میں ویلڈ رہنا ہے اس ٹاپک کا.
0: مجھے ایسا لگتا ہے جتنا اس کے بارے میں اویئرنیس پھیلائی گئی ہے نا, اتنا آج کے زمانے میں اب اس کا پرسپیکٹیو, اب اس کو دیکھنے کا نظریہ تھوڑا سا ڈفرینٹ ہو گیا ہے.
1: اچھا
0: پہلے ہمارے اما ابا کے زمانے میں تو لوگ تو اللہ معاف کرے پنکھے سے لٹک جاتے تھے اگر اس بات کو لے کر.
1: بالکل ایسے ہی ہے, لیکن ہمارے اما ابا ہی کی سب سے زیادہ فکر ہوتی تھی کہ وہ یہ سوچ رہے ہوتے تھے بار بار, اور ہمیں بھی بتا رہے ہوتے تھے.
0: اور آج کے زمانے میں یہ حشر ہو گیا ہے, اتنی اویئرنیس, اوور اویئرنیس ہو گئی ہے کہ لوگ کہتے ہیں خلی ولی, ایک ہی بڑا تھا خلی ولی, دماغ میں ایک ہی بات آتی ہے جب کوئی کہتا ہے نا لوگ کیا کہیں گے.
1: اچھا مجھے لگتا ہے یہ بھی نا ایک پورا وہ سرکل آپ کہہ سکتے ہیں کہ سائیکل ہوتی ہوگی, مطلب ایک جنریشن آتی ہوگی وہ کہتی ہوگی خلی ولی, دوسری والی ہوتی ہوگی وہ کہتی ہوگی کہ نہیں تھوڑی سی تو کیئر کرنی چاہیے, پھر ہوتی ہوگی نہیں بہت زیادہ کیئر کرنی چاہیے, پھر آ جاتے ہوں گے خلی ولی والے.
0: مزے کی بات بتاؤں, یہ ایک رول چلتا ہے, اسے ہم کہتے ہیں ڈیکیڈ رول. تو اس کے اندر ہوتا ہے کہ ہر 10 سال میں نا, یہ تو انسان کے ڈی این اے میں بھی آپ ہوتا ہے, ہر 10 سال میں انسان کا ڈی این اے تھوڑا سا ماڈیفائی ہوتا ہے, تبدیل ہوتا ہے.
1: Exactly.
0: جیسے بزنس کے لحاظ سے لے لیں تو مارکیٹ جو ہے ہر 10 سال بعد ٹرن اوور لیتی ہے. جیسے آپ اکنامی کے بارے میں لے لیں تو اکنامی کی مارکیٹ بھی ہر 10 سال بعد فلپ فلاپ ہوتی ہے. آپ ویسے ہی جنریشن کا یہ جو مدعا ہے اس کو لے لیں تو یہ فلپ فلاپ ہوتا ہے ایوری 10 ایئرز.
1: ایگزیکٹلی ایسا ہی ہے, کیونکہ وہ رہ نہیں سکتی نا کوئی بھی چیز. کہتے ہیں نا کہ اگر آپ آپ کے والد جو ہیں, اگر آپ کے دادا جو ہیں نا وہ بہت کسی بڑی والی گاڑی کے اوپر آ گئے تھے, تو اگلی 3 نسل کے بعد دوبارہ جو نسل ہے نا مطلب
0: وہ زیرو پر آ جائے گی,
1: وہ سائیکل چلائے گی. تو یہ ہوتا
0: ہے, یہ ہے, اور یہ دیکھا بھی گیا ہے. اچھا بھائی آج کا ہمارا
1: سوچ رہے ہوں گے پتہ نہیں بھائی ٹاپک کیا ہے, مطلب سائیکل گاڑی سب کچھ آ گئی ہے یہاں پہ اور پتہ نہیں کیا کچھ ہو گیا ہے. تو آج ہم بات کرنے والے ہیں بیسکلی جس ٹاپک پہ, وہ ہے لوگ کیا کہیں گے.
0: بھائی فلانا دھماکہ کون کیا کہے گا, یہ والی جو بات ہے لوگ کیا کہیں گے والی, یہ اس کے اوپر آج ہم لوگ بات کریں گے. آپ بتائیں آپ لوگ کیا کہیں گے, آپ لوگوں کے ساتھ کوئی ایسا معاملہ رہا ہے جس کے اوپر آپ لوگوں نے کبھی بہت زیادہ گہرا سوچا ہو کہ بھائی لوگ کیا کہیں گے. بہت ساری چیزیں ایسی ہوتی ہیں آپ جو ہے نا جس کے بارے میں اکثر اوقات دماغ میں خیال آتا ہے کہ جناب بھائی اگر فلانی چیز ایسی ہو جائے تو فلانا یہ. اچھا مزے کی بات یہ آج کل کے ٹائم پر شاید یہ تھوڑی کم ہو گئی ہے, لیکن ابھی بھی اگر اماں ابا کے ساتھ بیٹھ جاؤ تو اماں ابا کا یہی ٹاپک ہوتا ہے کہ فلانا کیا کہے گا, میرے بچے نے یہ پڑھا یہ نہیں پڑھا, فلانا کیا کہے گا, فلانے کی شادی ابھی تک نہیں ہوئی, فلانا کیا کہے گا, تم لوگ کیسے رہتے ہو, فلانا کیا کہے گا کہ اس کے گریڈ کم آئے ہیں, तो उसके ज्यादा आए हैं ये बहुत चलती
1: है
0: बात
1: हां ये होती है मतलब ये हमारी सोसाइटी का एक ऐसा हिस्सा है जिसको हम डिनाई नहीं कर सकते अच्छा कॉल आ गई और कहीं और से आ रही है तो इसलिए हम फौरन से ले लेते हैं हेलो अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम मैम
1: जी कौन बात कर रहे हैं
2: जी मैं जुल्फिकार बोल रहा हूं बहरीन से
1: बहरीन से माशाल्लाह कैसे हैं जुल्फिकार साहब आप
2: जी जी अल्हम्दुलिल्लाह आप बताएं
0: अल्लाह का करम है तो ये बताएं कि आज आपने हमारा मुद्दा सुनकर हमें कॉल की है इतना मजे का मुद्दा है हमारा
1: बहरीन से कॉल आ गई
2: मैंने सुना जैसे मैंने ट्यून किया वैसे ही मैं जो है वो आपका वो सुना मैंने मैंने कहा लाइए ट्राई करता हूँ पहली ट्राई में लग गया जो है
1: जबरदस्त जबरदस्त ग्रेट हमने कहा नहीं कहीं दूर से कॉल आ रही है तो ये तो कॉल फौरन से ले लेनी चाहिए तो जुल्फिकार साहब आपका क्या कहना है इस बारे में कि लोग मसला होता है आप सोचते हैं लोग क्या कहेंगे
2: ये हर आदमी सोचता है इसी चक्कर में तो बहुत से लोग जो है मतलब होता क्या है कि जैसे कोई काम ऐसा कर रहे हैं कि थोड़ा सा ऑड फील कर रहे हैं यार क्या लोग क्या कहेंगे उसके चक्कर में वो बंदा जो है कर नहीं पाता है और जो है वो पीछे ही रह जाता है
0: अच्छा आपकी लाइफ में कोई ऐसा डिसीजन हुआ है जो आपने कभी कभी सोचा हो कि भाई इस चीज के बारे में मैंने बहुत सोचा कि लोग क्या कहेंगे
2: ऐसा बहुत बार ऐसा होता है लेकिन एक्चुअली मैं बहरीन में मैं ड्राइवर हूँ ठीक है तो मैं इंडिया में भी कभी कभी सोचता हूँ यार मैं वहीं पे सेट हो जाऊँ वहीं पे मैं ये कार लेके और ड्राइव करूँ तो फिर यही मैं कभी कभी सोचता हूँ यार लोग क्या कहेंगे ये देखो टैक्सी चला रहा है ये वो मतलब ये सोच के फिर मैं नहीं कर पाता हूँ जो है तो ये होता है जो है मतलब हर आदमी के साथ की वहां पे क्या है जैसे ड्राइवर को बहुत मतलब छोटा समझते हैं लोग
1: सही
0: लोगों की सोच छोटी है
2: हाँ तो वही चीज है तो मतलब ये लोग क्या कहेंगे चक्कर में फिर बंदा सोचता है यार छोड़ो यही लगे रोज में
1: सही सही मतलब ये वाला जो सीन है वो तकरीबन हाँ इस तरह से देखा जाए ना तो बहुत सारी चीज़ों में वाकई हर बंदा ही सोचता है इसको डिनाई नहीं कर सकता कि ये वाली जो चीज़ है वो आ जाती है कहीं ना कहीं
2: और काम देखिए कोई भी छोटा नहीं होता ना वो डायलॉग है ना
0: अम्मी जान कहती थी कोई भी काम बड़ा छोटा नहीं होता कितने मजे की बात है कितने मजे की बात है अगर ये सिर्फ एक छोटी सी सोच इंसान के दिमाग में आ जाए ना कि कोई भी काम बड़ा छोटा नहीं होता भाई एवरीबडी कैन नॉट डू एवरीथिंग समबडी कैन डू समथिंग तो जब तक आपके पेट में हक हलाल की कमाई जा रही है तब तक तो इंसान को खुश रहना चाहिए
2: चोरी मत करिए कोई डाका मत डालिए किसी का गलत मत करिए ईमानदारी से कमाइए कोई दिक्कत नहीं है
0: जब तक हक हलाल की कमा रहे हो भाई तब आप भी खुश रहो साथ वाले भी खुश रहे लेकिन लोगों का तो कोई हाल नहीं है
1: ऐसा ही भाई बिल्कुल ऐसे ही
0: अच्छा ये तो बताएं बहरीन में मौसम कैसा चल रहा है
2: मौसम अभी थोड़ा गर्म कम हुआ है एक हफ्ते से
1: अच्छा
2: वाला ही है तकरीबन सीन जो है इधर भी वही है
1: अच्छा अच्छा सही सही
2: ये तकरीबन जो है ना ये कतर कुवैत बहरीन तकरीबन वही रहता है थोड़ा 19-20 जो है अभी एक हफ्ते से थोड़ा सा गर्म कम हुआ है
1: चलें गुड जबरदस्त और सुनते रहते हैं आप हमारा रेडियो या फिर इत्तफाक से कभी कभी
2: नहीं मैं सुनता हूँ डेली सुनता हूँ
1: बिल्कुल साफ सिग्नल्स आते हैं आपको
2: नहीं कुछ एरिया में जो है सिग्नल कम आता है
1: अच्छा अच्छा
2: तो हाँ जैसे कुछ एरिया में सिग्नल कम आता है और ज्यादा करके मतलब सही आता है
1: चलें गुड हो गया जबरदस्त बहुत अच्छा लगा आपसे बात करके आप सुनते रहते हैं सुनते रहिएगा और इंशाल्लाह जब भी मौका मिले इसी तरह से कॉल भी जरूर कीजिएगा
2: बिल्कुल बिल्कुल जी बिल्कुल
1: बहुत बहुत शुक्रिया भाई बहुत बहुत शुक्रिया
2: ओके जी
1: थैंक यू जी अल्लाह हाफिज रेंज तो हमारे साथ सफा और हमारे साथ हाँ एक और कॉलर हैं तो हम उनको भी मौका देते हैं और देखते हैं कौन है हेलो अस्सलाम वालेकुम
0: जी कौन है हमारे साथ
3: मेरा नाम मोहम्मद अजीम
1: मोहम्मद अजीम
3: जी
1: क्या हाल चाल है मोहम्मद अजीम
3: बस दुआ है आप लोगों की
1: जबरदस्त ग्रेट क्या कहना चाहेंगे भाई
3: बस इसी एक छोटे से सेंटेंस में जिंदगी को तबाह कर दिया है इतना छोटा सा सेंटेंस है कि लोग क्या कहेंगे
1: हाँ।
3: और इतने साल सत्यानाश करके रखा है
1: ऐसे ही है
0: ये हम सबके साथ ही मसला है कि हम सब इसके बारे में सोच कर
3: कोई मैं ये नहीं कह सकता कि मैं इससे कोई अलग हूँ ये इंसान के अंदर आता ही आता है बस अब आगे आदमी के ऊपर है कि वो इसको अवॉइड कर जाता है कि नहीं कर पाता है. बात इतनी सी है. नहीं तो आने को तो हर एक के दिल में कभी ना कभी किसी ना किसी हिस्से में तो आ ही जाता है कि लोग क्या कहेंगे. लेकिन अब आदमी के ऊपर है, डिपेंड करता है कि हाँ वो इसको अवॉइड कर जाता है, अपना काम निकालने जाता है कि इसमें फंस के रह जाता है. हमारे हमारे घर में आमतौर से यही चलता रहता है.
1: अच्छा
3: हाँ
1: अच्छा.
3: वो इनको इनको
1: अमूमन किन बातों पे होता है? अमूमन किन बातों पे होता है?
3: अक्सर चीजों में, सिवाय दो चार चीजें अगर छोड़ दी जाए तो अक्सर चीजों में बात यही आ जाती है. कोई भी काम करना हो गया, शादी ब्याह हो गया, या कुछ मार्केटिंग का कोई सिस्टम हो गया, कभी कुछ चला गया मार्केट, या कोई चीज लेनी हो गई, हर चीज यही है कि लोग क्या कहेंगे, या ऐसी या ऐसा नहीं लेना चाहिए, ऐसे करना चाहिए, यही चलता रहता है. तो अभी आपकी आपका टॉपिक मैंने सुना तो मैंने कहा चलो एक बात बोल ही दूं. इस एक छोटे से सेंटेंस ने जिंदगी का सत्यानाश करके रखा है.
1: बिल्कुल ऐसे ही है, बिल्कुल ऐसे ही है. चलें जी, गुड.
3: मानते नहीं है.
1: हाँ मानते नहीं है. नहीं नहीं नहीं, आप कहिए, आप कंप्लीट कीजिए अपनी बात.
3: नहीं, मेरी बात कंप्लीट है. मैं वही बोला कि आदमी लोग मानते नहीं है और हर हाल में इधर उधर से घुमा के बात लास्ट में यही पे आगे खत्म होगी कि लोग क्या कहेंगे, आप बगल वाला क्या सोचेंगे.
0: सही, सही, सही, सही, सही, सही, सही,
3: सही. और हाफिले कलाम यही आके फंस जाता है. बात कितनी भी कर लो, एक घंटे समझा लो, आधे घंटे बता लो, या कुछ सलाह मशवरा कर लो, या कुछ भी कर लो, लेकिन लास्ट में आके बात यही आके फंस जाएगी, काम खत्म हो जाएगा, पूरी बात
0: खत्म. कपड़े अगर आप अपनी मतलब एक बड़ी मजे की बात है कि मेरी वालदा ना उनको ना शोक रंग पहनना अच्छा लगता है, मतलब पीला रंग हो गया और उनके ऊपर अच्छा भी लगता है. लेकिन अक्सर औकात मेरी बड़ी बहन कहती है अम्मा ऐसे कलर पहनेंगे तो लोग क्या बोलेंगे, ऐसे जो ना आप इस उम्र में ऐसे कलर पहने. उन्होंने कहा ये कौन सा तरीका है, अपनी मर्जी से आप खा नहीं सकते, लोग क्या बोलेंगे, अपनी मर्जी से आप पहन नहीं सकते, लोग मतलब जिंदगी आप जी रहे हो लेकिन आपके दिमाग पे ये सवार है कि लोग क्या सोचेंगे. अरे भाई सोचने दो उनको, उनका दिमाग है.
3: कल ही मैंने अपनी बीवी को बोला, मैं बोला अगर तुम ये सोचोगे कि लोग तुम्हारे बारे में क्या सोचेंगे तो फिर लोग क्या सोचेंगे, उनको कुछ तो दूसरों के लिए छोड़ दो.
0: हाँ?
3: सब कुछ तुम ही सोच लोगी.
0: वाकई में
1: ये अच्छा था, अगर तुम ही सोच लोगे. हाँ? तो लोग क्या सोचेंगे. हाँ, लोग सोच रहे हैं लोग क्या सोचेंगे,
0: कोई काम
1: और हम भी यही सोच रहे हैं.
0: पता नहीं क्या ही चल रहा
1: है. ये सही है.
3: अल्लाह खैर करे.
1: चलिए जी, गुड, जबरदस्त, बहुत आला भाई, बहुत आला. थैंक यू सो मच भाई आपकी कॉल के लिए, बहुत शुक्रिया. अच्छा जी, तो भाई हमारे साथ जो है एक और कॉलर भी हैं, लोग क्या कहेंगे, तो ये हमारा टॉपिक है आज का और देखते हैं कि ये क्या कहते हैं इसके ऊपर. हेलो, अस्सलाम वालेकुम.
4: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू.
1: जी खादिम भाई, क्या हाल चाल है आपके?
4: मैं बिल्कुल ठीक हूँ अल्हम्दुलिल्लाह. मैं इसी वजह से आज मैंने कॉल की कि लोग क्या कहेंगे.
0: लोग
4: कहाँ गया,
0: लोग क्या कहेंगे.
4: सही है
1: जी जी
0: खादिम भाई, हमारी वजह से कॉल ना कर रहे, लोग क्या कहेंगे, कहाँ गया, उसी से कॉल कर रहे हैं.
4: हाँ, लेकिन मैं कभी मैंने जिंदगी में सोचा भी नहीं कि लोग क्या कहेंगे. लोगों को कहने दो, लोगों की मुंह किसी ने बंद की हुई है कि नहीं. अगर आप अच्छा काम भी करो तो वो लोग जो है उसको थोड़ा सा वो क्या मनफी नजर उससे देखते हैं.
0: वो देख मनफी नहीं देखेंगे ही नहीं, अंधे हो जाएंगे.
4: बर्दाश्त ही नहीं कर पाते.
0: देखेंगे ही नहीं ना, अंधे हो जाएंगे. जब आप कुछ अच्छा करोगे ना तो अंधे हो जाएंगे.
4: अच्छा, और अगर आप अल्लाह ना करे गलती भी थोड़ी सी हुई ना, अरे होय होय होय, बस फिर बात तो बन गई,
0: फिर मजा आएगा.
4: मैंने कभी जिंदगी में सोचा भी नहीं कि लोग क्या कहेंगे.
1: इसलिए
4: मैं आगे मैंने कभी किसी को इस बारे में लिफ्ट भी नहीं दी. काम अपना है, पैसा अपना है, वक्त अपना है, जिंदगी अपनी है, तो लोगों का क्या है.
1: एग्जैक्टली, बिल्कुल ऐसे ही.
4: अगर हम ये सोचेंगे कि लोग क्या कहेंगे तो हम आगे कभी भी जिंदगी में नहीं बढ़ सकते. सही है, ये कभी भी नहीं बढ़ सकते. अगर ये लोग, मैं एक मिसाल देता हूँ, छोटी सी मिसाल है. अक्सर हमारी उधर आपको मालूम है हमारे मुल्क में ज्यादातर खवातीन जो है वो जॉब नहीं करती.
0: सही,
4: पढ़ी लिखी फिर भी नहीं करते, इसलिए वो लोग बोलते हैं कि लोग क्या कहें.
1: एग्जैक्टली.
4: अगर एक मैंने मिसाल के तौर पर मैंने अपनी बहन को या अपनी बेटी को पढ़ाया صحیح ہے, پڑھایا کس لیے پڑھایا, اس لیے پڑھایا کہ بس صرف وہ پڑھ لکھ کے اور بس گھر میں بیٹھ جائے, نہیں کام بھی کرنے دو اس کو, ٹیچنگ کا بھی ہے اور بھی کچھ کام ہے ایسا, کوئی بھی کام ہو لیکن اگر ہم یہ سوچیں گے کہ لوگ کیا کہیں گے تو آگے نہیں بڑھ سکتے.
1: بالکل ایسے ہی, بالکل ایسے ہی, صحیح بات.
4: یونیورسٹی نہیں بیچ سکتے, کالج نہیں بیچ سکتے, اسکول نہیں بیچ سکتے, صحیح ہے, لوگ کیا کہیں گے. تو لوگوں کے منہ بند کرنے کے لیے یہ ایک ہی لفظ کہتی ہے کہ یہ ہمارا اپنا کام ہے, اپنی زندگی.
1: بالکل,
0: ایک ہی تو زندگی ملتی ہے, اس کے اندر بھی لوگ کیا کہیں گے والا معاملہ اگر آپ رکھو گے تو آپ کہاں تک ہی جاؤ گے.
4: اچھا مہوش بہن یہ بتاؤ کہ بچے کیسے ہیں؟
1: الحمدللہ اللہ کا شکر, بالکل ٹھیک ہے,
4: صحیح ہے انشاءاللہ. اوکے میں بھی ڈیوٹی میں ہوں.
1: چلے بالکل, بہت بہت شکریہ خادم بھائی آپ کی کال کرنے کا, خیال رکھیے گا اپنا,
4: ٹھیک ہے,
1: تھینک یو جی, اللہ حافظ. ری جی تو ہمارے ساتھ خادم بھائی اور واقعی مطلب ایک بہت ہی پروگریسو آدمی, یہ اندازہ ہوتا ہے بچوں کی تعلیم کے معاملے میں اور چیزوں کے معاملے میں, اور ویسے بھی مطلب جیسے ان کا تعلق کے پی کے سے ہے, وہاں پہ عموماً یہ مطلب جو ایک سب کی تو میں بات نہیں کر رہی لیکن پھر بھی ایک میجورٹی ہے ابھی بھی جو کہ لڑکیوں کو پڑھانے پہ, اور ویسے بھی جو ہے نا مطلب یہ ایک سوچ ہے ان کی کہ نہیں پڑھانا چاہیے, پڑھ لیا تو اسکول تک کافی ہے, اس کے آگے کیا کریں گی, لیکن ماشاء اللہ بہت پروگریسو سوچ ہے ہمیشہ سے, اور یہ واقعی یہ والا جو بیہیویئر ہوتا ہے نا یہ پھر آپ کو خود ہی اس چیز سے نکال دیتا ہے کہ لوگ کیا کہیں گے. کالر
0: السلام علیکم.
5: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: جی الحمدللہ. جی کون ہے ہمارے ساتھ؟
5: آصف انصاری.
1: آصف انصاری کیا حال ہے بھائی؟
5: آپ کے کیا
1: حال ہے؟ سب خیریت؟ الحمدللہ اللہ کا شکر.
5: موضوع بڑا اچھا ہے, لوگ کیا کہیں گے, تو اس پہ شاید ایک مووی آئی تھی راجیش کھنہ نے, لوگوں کا کام ہے کہنا, ٹھیک ہے, تو جو بھی کچھ کہتا ہے اس کو کہنے دو, اس کا کام ہے کہنا. فور ایگزامپل اگر اچھا ہو گیا لوگ کہیں گے, اگر اچھا ہو گیا تو کریڈٹ خود لے جائیں گے, برا ہو گیا ہاں یار میں نے تو اس کو سمجھایا, دیکھا میری

0: وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. أعوذ بكلمات الله التامات من شر ما خلق. اللهم صل وسلم على نبينا محمد. اذکار شام کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے شام بخیر. اللہ تعالی ہمیں اپنے حفظ و امان میں رکھے اور تمام آفتوں اور مصیبتوں سے ہماری حفاظت فرمائے. آمین یا رب العالمین.
1: आप सुन रहे हैं FM 107
2: दिल से देसी.
3: हर घर की अपनी कहानी होती है. कभी पेरेंटिंग का चैलेंज, कभी बच्चों की तरबियत की फिक्र, कभी फैमिली रिलेशनशिप्स को बेहतर बनाने की कोशिश. तो आइए मिलकर बात करते हैं उन मसाइल पर जो हर घर का हिस्सा हैं. एक्सपर्ट काउंसलिंग, प्रैक्टिकल पेरेंटिंग टिप्स और रियल लाइफ डिस्कशन के साथ हम ढूंढेंगे बेहतर और मजबूत फैमिली रिलेशनशिप का रास्ता. सुनिए प्रोग्राम फैमिली मैटर्स विद आरजे नाजिया ओनली ऑन FM 107. फैमिली मैटर्स, क्योंकि हर फैमिली मैटर्स.
4: सलाम आदाब, अ वेरी वेरी गुड इवनिंग दोस्तों. मैं हूं आपकी होस्ट, आपकी दोस्त नाजिया, और आप सुन रहे हैं शो फैमिली मैटर्स.
5: फैमिली मैटर्स,
4: जी हाँ, वो शो जहाँ

0: और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
1: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। सामने के नाम प्रोग्राम तहफीमुल कुरान के आज के इस हलके में आप सबका खैर मकदम है। कुरान मजीद के बारे में हम सब जानते हैं कि ये अल्लाह ताला की आखिरी किताब है, हिदायत का सरचश्मा है, नूर है, रहमत है और ज़िंदगी गुजारने का मुकम्मल दस्तूर है। लेकिन कुरान का एक पहलू ऐसा है जिस पर हम अक्सर गौर नहीं करते, वो ये कि कुरान सिर्फ एक किताब की सूरत ही में नाजिल नहीं हुआ बल्कि ये एक ज़िंदगी के माने में नाजिल हुआ है। यानी हमें ज़िंदा करता है, हमें एक ज़िंदगी की रहनुमाई करता है। कुरान एक ही दिन या एक ही साल में नाजिल नहीं हुआ सामिन किराम, बल्कि तकरीबन 23 बरस तक हालात, वाक़ात, आजमाइशों, खुशियों, जंगों, सवालात और इंसानी कैफियात के साथ साथ नाजिल होता रहा है। यही वजह है कि सहाबा किराम रिज़वानुल्लाह अलैहिम अजमाइन कुरान को सिर्फ पढ़ते ही नहीं थे बल्कि जीते थे, वो आयात को अपनी ज़िंदगी में उतरते हुए देखते थे, वो महसूस करते थे कि अल्लाह ताला उनके हालात से बाखबर है, उनके सवालात सुन रहा है, उनकी मुश्किलात का जवाब दे रहा है और उनके दिलों की कैफियत के मुताबिक उन्हें हिदायत अता फरमा रहा है। यानी ये सवाल ये है कि कभी आपने गौर किया है सिलसिले में कि सहाबा इकराम जब कुरान सुनते थे तो उन पर उसका असर इतना गहरा क्यों होता था? अच्छा जी, उसकी एक बड़ी वजह हम ये बता सकते हैं कि वो कुरान को अपने हालात के साथ जुड़ा हुआ महसूस करते थे। कभी कोई गलती सरजद होती तो आयात नाजिल हो जाती, कभी कोई सवाल पैदा होता तो वही उसका जवाब ले आती, कभी कोई आजमाइश आती तो अल्लाह ताला तसल्ली के कलिमात नाजिल फरमा देता, कभी दुश्मनों का दबाव बढ़ता तो हौसला देने वाली आयात आ जाती। वो या कुरान एक इल्मी किताब ही नहीं बल्कि सहाबा इकराम के हवाले से उनकी रोज़मर्रा ज़िंदगी का ज़िंदा साथी था ये कुरान करीम है। वो आयात को अपने ऊपर नाजिल होता हुआ महसूस करते थे। कुरान का ये ज़िंदा ताल्लुक हमें सूरह मुजादला के आगाज़ में भी नज़र आता है। एक खातून अपने शोहर के मामले में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आई, अपनी तकलीफ बयान की, अपना दुख सुनाया और गुफ्तगू करते हुए अल्लाह से फरियाद की। अभी वो वाकया ताज़ा था, लोग इसके बारे में गुफ्तगू कर रहे थे और इसी दौरान आसमान से आयत नाजिल हुई, قد سمع الله قول التي تجادلك في زوجها, अल्लाह ने उस औरत की बात सुन ली जो अपने शोहर के बारे में आपसे झगड़ रही थी। समीन ज़रा तसव्वुर कीजिए इस खातून के दिल पर इस आयत का क्या असर हुआ होगा। जिस औरत की बात मदीने के चंद लोग सुन रहे थे, अल्लाह ताला ने 7 आसमानों के ऊपर से ऐलान फरमाया कि मैंने तुम्हारी बात सुन ली है। यही वो ताल्लुक था जो सहाबा और कुरान के दरमियान कायम था। सामने किराम, कुरान ने सिर्फ सवालात के जवाबात ही नहीं दिए बल्कि दिलों के जख्मों पर मरहम भी रखा। ग़ज़वा उहुद का वाक़िया लीजिए, मुसलमानों को शदीद सदमा पहुंचा, बहुत से सहाबा शहीद हुए, खुद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जख्मी हुए, मदीना गम में डूबा हुआ था। ऐसे वक्त में कुरान नाजिल हुआ, टूटे हुए दिलों को संभाला, मायूस लोगों को उम्मीद दी। गोया कुरान एक मुआलिज था उस वक्त, सिर्फ नसीहत ही नहीं थी बल्कि दवा भी थी, दिलों का सहारा था। सामने किराम, आज हम क्या खो चुके हैं? यहाँ एक नहायत अहम सवाल यही है, सहाबा इकराम तो कुरान को अपने हालात के मुताबिक नाजिल होते हुए देखते थे, लेकिन آج وحی کا سلسلہ مکمل ہو چکا ہے، قرآن مکمل نازل ہو چکا ہے، تو کیا آج ہم بھی قرآن سے وحی تعلق قائم کر سکتے ہیں؟ کیا آج بھی قرآن ہمارے مسائل کا جواب دے سکتا ہے؟ کیا آج بھی قرآن ہمارے غموں کا مداوا بن سکتا ہے؟ کیا آج بھی قرآن ہمارے دلوں کو سہارا دے سکتا ہے؟ جواب اس کا واضح ہے، جی ہاں بالکل دے سکتا ہے۔ وہی اگرچہ آج نہیں آتی لیکن محفوظ تو ہے ضرور، آیات نازل نہیں ہوتی لیکن آیات یہ موجود ہیں اور رہیں گی تا قیامت۔ جب انسان قرآن کو رہنمائی کے لیے پڑھتا ہے تو اسے ضرور یہ احساس ہوگا کہ قرآن اس سے بات کر رہا ہے۔ اگر وہ آزمائش میں ہے تو اسے صبر کی آیات ملتی ہیں، اگر وہ گناہ سے پریشان ہے تو توبہ کی آیات ملتی ہیں، اگر وہ خوف میں ہے تو توکل کی آیات ملتی ہیں، اگر وہ کامیابی میں ہے تو شکر کی تعلیم ملتی ہے، اگر وہ ظلم کا شکار ہے تو انبیاء علیہ السلام کی داستانیں اس کا حوصلہ بڑھاتی ہیں۔ گویا قرآن آج بھی زندہ ہے، آج بھی رہنمائی کرتا ہے اور آج بھی انسان کے حالات سے گفتگو کرتا ہے۔ اب سوال یہ کہ قرآن سے ہم اس طرح کیسے فائدہ اٹھائیں؟ کیا صرف قرآن سے فائدہ اٹھانے والے صرف علماء ہی ہیں، صرف مفسرین ہیں، صرف عربی زبان کے ماہرین ہیں؟ بات ایسی نہیں، اور سلسلے میں ہم بار بار اس کی وضاحت بھی پیش کر چکے ہیں۔ یقیناً علوم قرآن تفسیر کے ماہرین کو ایک خاص درجہ حاصل ہے، لیکن قرآن سے ہدایت حاصل کرنے کے لیے ضروری ہے زندہ دل، وہ دل جو ہدایت چاہتا ہو، وہ دل جو قرآن سے جواب مانگتا ہو، وہ دل جو اپنی زندگی کو قرآن کی روشنی میں دیکھنا چاہتا ہو۔ تو ایسا شخص جب قرآن کھولتا ہے تو اسے صرف الفاظ نہیں ملتے بلکہ پیغام ملتا ہے، رہنمائی ملتی ہے۔ تو سامعین، یہ تو ہماری آج کی گفتگو کا ابتدائی حصہ تھا۔ اس بات پر ہم مزید گفتگو کریں گے کہ قرآن کو اپنے حالات پر مطابق کرنے کا صحیح طریقہ کیا ہے، صحابہ اکرام کے حوالے سے منہج کیا تھا، اور ہم اپنے روزمرہ مسائل میں قرآن کو زندہ رہنما کیسے بنا سکتے ہیں۔ ایک چھوٹے سے وقفے کے بعد دوبارہ حاضر ہوں گے، جڑے رہیے ہمارے ساتھ۔
0: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے، البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے، مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا۔ انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے، یہاں تک کہ وہ ایسے معنی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں۔ تلاوت، تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ۔ پروگرام تحفیم القرآن۔
1: ویلکم بیک سامعین، ایک مرتبہ پھر آپ سب کو خوش آمدید پروگرام تحفیم القرآن کے آج کے حلقے میں۔ تو گفتگو کے پہلے حصے میں جیسا کہ آپ نے سنا، ہم نے سمجھنے کی کوشش کی تھی کہ صحابہ کرام رضوان اللہ علیہ مجمعین قرآن کو اپنی زندگی میں نازل ہوتے ہوئے کیسے محسوس کرتے تھے، ان کے حالات کے حوالے سے کس طرح کی آیات آتی تھیں، ان کے دلوں پر کیا اثر ہوتا تھا اس زمانے میں۔ تو اب جو سوال پیدا ہوتا ہے کہ اس زمانے میں آخر آج کون شخص قرآن سے اس درجے کا تعلق قائم کر سکتا ہے جیسا کہ صحابہ اکرام نے قائم کیا تھا؟ کون ہے جو قرآن کی آیات کو اپنے حالات پر منطبق کر سکتا ہے؟ کون ہے جو قرآن پڑھ کر محسوس کرتا ہے کہ یہ آیات مجھ سے گفتگو کر رہی ہے؟ سامعین کرام، یہاں ایک نہایت لطیف حقیقت ہے، اور وہ یہ کہ قرآن دراصل عملی مسئلہ ہے، صرف علمی نہیں۔ انسان جتنا رسول اللہ صلی اللہ علیہ وسلم کے بتائے ہوئے راستے پر چلتا ہے، جتنا دین کے لیے محنت کرتا ہے، جتنا اللہ کے اطاعت میں زندگی گزارتا ہے، اتنا ہی قرآن اس کے لیے زندہ ہوتا جاتا ہے۔ کیوں؟ کیونکہ قرآن جن موضوعات پر گفتگو کرتا ہے وہ موضوعات اسی انسان کی زندگی میں زیادہ نمایاں ہوتے ہیں۔ مثال کے طور پر ایک شخص ہے جس کی پوری زندگی صرف دنیاوی مصروفیات میں گزرتی ہے، نہ اسے تہجد کا تجربہ ہے، نہ دعوت دین کا، نہ آزمائش پر صبر کا، نہ قربانی کا، نہ اخلاص کے امتحانات کا۔ جب وہ قرآن پڑھے گا تو یقیناً فائدہ اٹھائے گا، لیکن قرآن کے بہت سے پہلو اس کے لیے صرف معلومات رہ جائیں گے۔ اور ایک دوسرا انسان ہے، اس کا تصور بھی آپ دیکھ لیجئے، وہ رات کو اللہ کے حضور کھڑا ہوتا ہے، نفس سے لڑتا ہے، خواہشات کے خلاف جہاد کرتا ہے، لوگوں کو اللہ کی طرف بلاتا ہے، تنقید برداشت کرتا ہے، مایوسیوں سے گزرتا ہے، اور دین کے خاطر قربانیاں دیتا